0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-012-35-888

0: life-changing quotes. विजेताहरू कहिले हार मान्दैनन् र हार मान्नेहरू कहिल्यै विजेता बन्दैनन्।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: You can dance.
6: You can sing.

0: Dabai sunday hununsa Kips FM 98.3 MHz your companion.
1: Kips time check.
2: अहिले बिहानको 7 बजेको छ.
1: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
6: नमस्कार श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा स्वागत छ. म निजोल उपस्थित भइसकेको छु किप्स एफएम 98.3 यो कम्पनीमा. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ, किप्स यू एन्टरटेन्ड. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू, वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ. नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. हामीलाई फलो गर्नु होला इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. वर्ल्ड वाइड सुन्नुको लागि हाम्रो पात्रो अर हाम्रो वेबसाइट किप्स एफएम .com सुन्न सक्नुहुन्छ. र अहिले पनि चाहिँ हामी कार्यक्रममा लाग्दछौँ पहिलो सङ्गतर्फ. सङ्ग रहेको छ उदय सुतान अनि मनिला सुतानको आवाजमा रहेको गीत.

श्रोता मित्र विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा हामी लाग्दैछौँ पहिलो न्यूजतर्फ। न्यूज भने रहेको छ, रोबोट अत्याचारको लाइसेन्स बन्द नदिन राष्ट्रसंघको आग्रह। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्च आयुक्त भोल्कर टर्कले स्वचालित हतियार अटोनोमस वेपन्स प्रणालीलाई तत्काल नियमन गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। जेनेभामा मानव अधिकार परिषदलाई सम्बोधन गर्दै टर्कले कृत्रिम बौद्धिकता एआईमा आधारित हतियारको बढ्दो प्रयोगले युद्धको स्वरूप बढ्दिरहेको र मानवतामाथि गम्भीर खतरा उत्पन्न गरिरहेको बताएका हुन्। उनले गाजा, युक्रेन, सुडान, कङ्गो, लेबनन र म्यानमारमा ड्रोनको बढ्दो प्रयोगले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै स्वचालित हतियारलाई अपराधका लागि लाइसेन्स बन्न दिन नहुने चेतावनी दिए। टर्कका अनुसार सुडानमा मात्र यस वर्ष जनवरीदेखि मेसम्म ड्रोन आक्रमणमा 1000 भन्दा बढी नागरिकको मृत्यु भएको छ। उनले मानव नियन्त्रण र जवाफदेहिता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानूनी संरचना अध्यावधि गर्नुपर्नेमा जोड दिए। स्वचालित वा किलर रोबोट हतियारको प्रयोग नियमन गर्ने सम्भावित अन्तर्राष्ट्रिय सन्धिबारे एक दशकदेखि छलफल भइरहे पनि हालसम्म सहमति जुट्न सकेको छैन। देशहरूले यस वर्षको अन्त्यसम्म सन्धिवार्ता अघि बढाउने वा नबढाउने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी गीततर्फ लाग्दैछौँ। गीत रहेको छ उर्गेन दोङ्गा आवाजमा पर्खाई।

हजुर श्रोता मित्र, किप्स एफएम 98.3 योर कम्पेनियनमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूज। विकली वर्ल्ड न्यूजमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज भनिरहेको छ, अमेरिकी गुप्तचर रिपोर्ट, युद्धपछि इरान झन शक्तिशाली बन्यो। अमेरिका इरान सम्झौता बीच अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी जारी गरेका छन्। सीएनएन रिपोर्टका अनुसार युद्धपछि इरान अझ शक्तिशाली बनेको हो। इरानले अब इच्छा अनुसार हर्मुजको जलमार्ग बन्द गर्न सक्ने गुप्तचर एजेन्सीहरूको अनुमान छ। रिपोर्टमा युद्धपछि इरानले विश्वव्यापी अर्थतन्त्रलाई हानि पुर्याउने नयाँ शक्तिशाली क्षमता प्राप्त गरेको उल्लेख छ। इरानले आणविक बम भन्दा शक्तिशाली हतियार प्राप्त गरेको अमेरिकी अधिकारीहरूको विश्वास छ। रिपोर्टमा यदि आणविक वार्ता भङ्ग भयो भने यमनका हुती विद्रोहीहरू हुँदै बाब अल मन्डेब जलडमरूमा पनि संकट उत्पन्न हुन सक्ने जनाइएको छ। यस अवस्थामा विश्वका दुई प्रमुख समुद्री व्यापार मार्गहरू एकैसाथ प्रभावित हुन सक्छन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीत तर्फ लाग्छौं र गीत रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्डर्समा पुन।

0: किप्स 98.3 एफएममा गजल संसार
1: मुझसे मिलने क्षमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Ti mile bhane ka sara de phera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
4: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on Kips 98.3 FM.
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
7: किप 98.3 एफएम योर कम्पानियन
8: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
9: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पानियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूज सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्यूजतर्फ न्यूज भनेर रहेको छ डिप सिकको मूल्याङ्कन 50 अर्ब डलर नाग्यो अब पुरा न्युज विकली वर्ल्ड न्युजमा चिनिया आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिप सिकले पहिलो को संकलन चरणमै 50 अर्ब अमेरिकी डलर भन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ यस्तै विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन् यससँगै डिप सिक एआई क्षेत्रमा तीव्र गतिमा उदयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको छ कम्पनीले यसअघि सन् 2025 कम लागतमा तयार गरिएको च्याटबोट मार्फत विश्वलाई चकित पारेको थियो र त्यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धी क्षमता देखाएको थियो यस वर्ष अप्रेलमा कम्पनीले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गरेको थियो वाल स्ट्रिट जर्नल र द इन्फर्मेसन्स का अनुसार कम्पनीले पछिल्लो चरणमा 50 अर्ब युएन करिब 7 अर्ब 40 करोड डलर भन्दा बढी पुँजी जुटाएको छ यो फन्डिङ राउन्डले कम्पनीको मूल्याङ्कन 50 अर्ब डलर भन्दा माथि पुर्याइएको बताएको छ डिपसिकले भने यस विषयमा टिप्पणी गर्न एएफपीको अनुरोधको जवाब दिएको छैन एआई उद्योगमा अत्याधुनिक मोडलहरूको विकास र सञ्चालन अत्यन्त खर्चिलो मानिन्छ यसका लागि विशाल कम्प्युटिङ पूर्वाधारमा अर्बौं डलर लगानी आवश्यक पर्छ तथापि विश्वका प्रमुख एआई कम्पनीहरू अझै नाफामा पुग्न नसकेका र भविष्यमा व्यावसायिक मोडल स्पष्ट बनाउन सङ्घर्षरत रहेको विश्लेषण गरिएको छ यसैबीच वाशिङटनले डिपसिकको नयाँ एआई मोडललाई चीनकै सबैभन्दा उन्नत प्रविधि मध्ये एक भए पनि अमेरिकी कम्पनीहरूको तुलनामा करिब 8 महिना पछाडि रहेको मूल्याङ्कन गरेको बताइएको छ अमेरिकामा एआई क्षेत्रमा सक्रिय स्टार्टअप एन्ट्रोपिकको मूल्याङ्कन हालैको फन्डिङ राउन्ड पछि करिब 65 अर्ब डलर पुगेको छ भने च्याट जीपीटी निर्माता ओपन एआईको मूल्याङ्कन मार्चमा करिब 8 खर्ब 52 अर्ब डलर रहेको उल्लेख छ यी दुवै कम्पनीले हालै सार्वजनिक सूचीकृत हुने तयारी थालेका छन् र यसले निजी एआई लगानी बजारको विस्तार सीमामा पुग्न लागेको संकेत गरेको विशेषज्ञहरूले बताएका छन् रिपोर्ट अनुसार डिपसिकका संस्थापक लियान वेनफेङले व्यक्तिगत रूपमा करिब 20 अर्ब युआन लगानी गरेका छन् उनले सीमित साझेदारी संरचना प्रयोग गरी कम्पनीमाथिको नियन्त्रण कायम राख्ने अनौठो लगानी संरचना तयार पारेको पनि जनाइएको छ यसै गरी चीनको सरकारी समर्थन प्राप्त नेशनल आर्टिफिसियल इन्टेलिजेन्स इन्डस्ट्री इन्भेस्टमेन्ट फण्डले करिब 1 अर्ब युआन लगानी गरेको छ टेनसेन्ट JD.com र नेटिज जस्ता ठूला चिनिया प्रविधि तथा उद्योग कम्पनीहरू पनि लगानीकर्ताको रूपमा सहभागी रहेको बताइएको छ ती कम्पनीहरूले भने यसबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् वा प्रतिक्रिया दिएका छैनन् कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट सङ्गतर्फ लागौं र सङ्ग रहेको छ मिल्दैन बाई 1974 AD ब्यान्ड

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूजतर्फ लागौ। न्यूज रहेको छ, मासु खान चोरिएका सयौं बिरालोको उद्धार। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका 400 भन्दा बढी

बिरालोलाई प्रहरीले उद्धार गरेको छ। पशु कल्याण सम्बन्धी संस्था ह्युमन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक संगठित गिरोहको पर्दाफाश गरेका छन्। गएको हप्ता ताई निन प्रान्त र होचिमिन शहरमा गरिएको छापामारीका क्रममा प्रहरीले 400 भन्दा बढी जीवित बिरालो तथा बरफमा राखिएका करिब 80 मृत बिरालो फेला पारेको थियो। अर्को एक स्थानमा थप 21 बिरालो पनि बरामद गरिएको थियो। यस घटनामा संलग्न रहेको आरोपमा 9 जनालाई पक्राउ गरिएको छ। होचिमिन शहर प्रहरीको आधिकारिक पत्रिकाका अनुसार उक्त समूह बिरालो चोरी र संकलनमा विशेषज्ञ अपराधी गिरोहका रूपमा सक्रिय थियो। भियतनाममा कुकुर र बिरालोको मासु उपभोग कानूनी भए पनि व्यापारीहरूले जनावरको स्रोत पुष्टि गर्ने अनुमति पत्र राख्नुपर्छ। होचिमिन शहरमा घरपालुवा जनावरको चोरी बढ्दै गएपछि प्रहरीले सोको अनुसन्धान गर्ने क्रममा यो गिरोह पत्ता लगाएको हो। अनुसन्धानको क्रममा पक्राउ परेकाहरूले पछिल्ला 3 वर्षदेखि दक्षिणी भियतनामका विभिन्न स्थानबाट बिरालो चोर्ने र संकलन गर्ने गरेको स्वीकार गरेको बताइएको छ। उद्धार गरिएका बिराला मध्ये करिब 40 आफ्ना मालिकसँग पुनर्मिलन गराइसकेको छ। तर उद्धार अघि लामो समयसम्म खराब अवस्थामा राखिएकाले केही बिरालो पछि मरेको पनि जनाइएको छ। पशु अधिकार कर्मीहरूका अनुसार भियतनाममा हरेक वर्ष करिब 50 लाख कुकुर र 10 लाख बिरालो मासुका लागि समातिने, चोरी हुने वा तस्करी गरिने गर्छन्। तर पछिल्ला वर्षहरूमा विशेष गरी युवा पुस्ता र घर पालुवा जनावर पाल्ने मानिसहरू कुकुर तथा बिरालोको मासु व्यापार विरुद्ध रहनेको संख्या बढ्दै गएको जनमत सर्वेक्षणहरूले देखाएका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी प्रमोद खरेलको आवाजमा सुन्छौ सलल कर्णाली।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: Babu, pani ko bill tiri de lo.
6: La, tiri de.
7: Babu, batti ko bill tiri de aaja.
6: La, la, tiri de.
5: Dada! इन्टरनेट को पनि लास्ट दिन आए आज
6: ल त्यो पनि तिर्दे
5: तर सबै कुरा यति छिटो कसरी तिरिस
6: किनकि मसँग हाम्रो पात्र छ
7: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
6: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-3588 98-012-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
13: तपाईं सुन्दै हुनुहुन्छ
5: के
13: ई
5: ई पी
13: एस
14: किप्स 98.3 एफएम योर कम्पानियन
15: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
16: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पानियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स इन टिन कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज र तपाईँले हामीलाई चाहिँ वर्ल्ड वाइड सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ। अहिले पनि हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने बेलायती प्रधानमन्त्रीको घोषणा। बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइने घोषणा गरेका छन्। संसदबाट पारित भएमा यो नियम सन् 2027 कार्यान्वयनमा आउने उनले बताए। सामाजिक सञ्जालले बाल बालिकालाई दुखी बनाइरहेको उनले बताए। यसले बाल बालिकालाई दुर्व्यवहार गर्न पीड़कहरूलाई सजिलो बनाइदिएको छ। यी सञ्जालहरू लत लाग्ने गरी डिजाइन गरिएको छ उनले भने। यो प्रतिबन्धले बाल बालिकाहरूलाई हुर्कनका लागि थप समय, सुरक्षा र स्वतन्त्रता दिने विश्वास उनले व्यक्त गरे। कुनै पनि आमा बुवाले चाहने भनेकै यही हो, उनीहरू आफ्ना बाल बालिकाका अझ राम्रो र निष्पक्ष अवसर चाहन्छन्, प्रधानमन्त्रीले भने। स्टार्मरले बाल बालिकाको सुरक्षा र खुसीमा सरकारले कुनै सम्झौता नगर्ने बताए। बेलायत सरकारले अस्ट्रेलिया जस्ता देशहरूबाट सिकेर यो नियम बनाउन लागेको उनले बताए। अस्ट्रेलियाले गत डिसेम्बरमा 16 वर्ष मुनिका बाल बालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको नियम बनाएको थियो। यस्तो नियम बनाउने अस्ट्रेलिया विश्वकै पहिलो मुलुक हो। त्यस यता इन्डोनेसिया र मलेसियाले पनि सामाजिक सञ्जालमा 16 वर्ष मुनिका बाल बालिकालाई प्रतिबन्ध लगाइसकेका छन्। फ्रान्स, डेनमार्क, ग्रीस, क्यानाडा लगायत अन्य विभिन्न मुलुकले बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरी कानून निर्माणको तयारी गरिरहेका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ र गीत बनिरहेको छ जन्म राईको आवाजमा गोदावरी बनेमा।

श्रोता मित्र विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूज भनिरहेको छ, दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई 30 वर्ष जेल सजाए। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई गत शुक्रबार 30 वर्षको जेल सजाय सुनाएको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन, तर अदालतले यसअघि डिसेम्बर 2024 अल्पकालीन मार्शल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो। यो मुद्दाको आधार सन् 2024 अक्टोबरमा उत्तर कोरियाले लगाएको आरोप बनेको थियो। प्योङयाङले दक्षिण कोरियाले 3 पटक ड्रोन उडाएर आफ्नो राजधानीमाथि प्रचार सामग्री खसालेको दावी गरेको थियो। त्यसबेला तत्कालीन रक्षा मन्त्री किम योङ ह्युनले रक्षा मन्त्रालयले उक्त आरोपको पुष्टि वा खण्डन गर्न नसक्ने प्रतिक्रिया दिनुभएको थियो। घटनापछि दुई कोरिया बीचको तनाव तीव्र बनेपछि प्रत्यक्ष सैन्य झडप भने भएको थिएन। विशेष अभियोजक चो युन सुकको नेतृत्वमा भएको अनुसन्धानले युनले राजनैतिक विरोधीहरूलाई कमजोर पार्न र सत्ता आफ्नो नियन्त्रणमा केन्द्रित गर्न उत्तर र दक्षिण कोरिया बीच युद्धको वातावरण सिर्जना गर्ने प्रयास गरेको निष्कर्ष निकालेको थियो। अभियोजन पक्षले युनले अधिनायकवादी शैलीमा शक्ति विस्तार गर्ने योजना अन्तर्गत ड्रोन अभियान सञ्चालन गराएको आरोप लगाएको थियो। यस्तै मार्शल लको योजना बनाउन र सेना परिचालन गर्न सहयोग गरेको आरोपमा किम योङ ह्युनलाई पनि जिम्मेवार ठहर गरिएको छ। अभियोजन पक्षले युनका लागि 30 वर्ष र किमका लागि 25 वर्ष जेल सजायको माग गरेको थियो। अदालतले युनमाथि 30 वर्षको सजाय सुनाएको छ भने किम सम्बन्धी विस्तृत निर्णय सार्वजनिक हुन बाँकी रहेको जनाएको छ। युनका कानूनी प्रतिनिधिहरूले भने फैसलाको आलोचना गरेका छन्। उनीहरूको भनाइमा ड्रोन उडान उत्तर कोरियाले सन् 2024 सुरुवातमा दक्षिण कोरियातर्फ हजारौं फोहोर बोक्ने बेलुन पठाएको घटनाको प्रतिक्रिया थियो। उनीहरूले यस्तो निर्णयले दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा चासोलाई कमजोर पार्ने तर्क गरेका छन्। यद्यपि उनीहरूले फैसला विरुद्ध अपील गर्ने वा नगर्ने विषयमा तत्काल कुनै निर्णय सार्वजनिक गरेका छैनन्। युनले डिसेम्बर 3, 2024 राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै मार्शल ल घोषणा गर्नुभएको थियो। त्यसक्रममा उहाँले विपक्षी उदारवादी सांसदहरूलाई उत्तर कोरिया प्रति सहानुभूति राख्ने राज्य विरोधी शक्तिको संज्ञा दिएका थिए। उनले विपक्षी दलले वरिष्ठ सरकारी अधिकारीहरूलाई महाअभियोग लगाएको र सरकारको बजेट विधेयकमा कटौती गरेको विषयलाई आफ्नो कदमको प्रमुख कारणको रूपमा प्रस्तुत गरेका थिए। तर मार्शल ल केवल करिब 6 घण्टा मात्र कायम रह्यो। सैनिक र प्रहरीको घेराबन्दी तोड्दै सांसदहरू राष्ट्रिय सभामा प्रवेश गरेका थिए र उक्त निर्णय खारिज गर्ने पक्षमा मतदान गरेका थिए। त्यसपछि मन्त्री परिषद मार्शल ल फिर्ता लिन बाध्य भएको थियो। घटनापछि युनलाई तत्काल पदबाट निलम्बन गरिएको थियो। त्यसपछि संसदबाट महाअभियोग पारित भयो र संवैधानिक अदालतले उहाँलाई औपचारिक रूपमा पदमुक्त गरेको थियो। जुलाई 2025 पक्राउ परेका युन विरुद्ध हाल पनि विभिन्न आपराधिक मुद्दाहरू विचाराधीन छन्। युनमाथिको विद्रोह सम्बन्धी सबैभन्दा गम्भीर मुद्दाको फैसला दुवै पक्षले चुनौती दिएका छन्। युन पक्षले सजाय विरुद्ध अपील गरेको छ भने अभियोजन पक्षले अझ कडा सजायको माग गर्दै मृत्युदण्ड हुनुपर्ने दावी गरेको छ। पछिल्लो 30 वर्षको जेल सजायले भने दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा युनको पतनलाई थप गम्भीर बनाएको छ। श्रोता मित्र, अब भने हामी गीतर्फ लाग्दैछौँ। गीत रहेको छ तिमी फुल मञ्जरी हौ।

कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज र विकली वर्ल्ड न्युजमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 MHz, त्यस्तै हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा भेट्न सक्नुहुन्छ, आइडी रहेको छ किप्स एफएम 98.3 MHz। नेक्स्ट विक म फेरि आउनेछु अर्को वर्ल्ड न्युजहरू लिएर, त्यसको लागि सुन्दै गर्नुहोला किप्स एफएम 98.3 योर कम्पेनियन।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: On Kips 98.3 FM.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: कार्यक्रम कलियुग टाइम
0: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farky, out ma, timro marko nasikai. Farky, bas ma, timro garko nasikai.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दै छु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-12-35-444।
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising, affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
10: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
11: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
12: नेपाली पप गीतहरुको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted.
13: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
14: Kips 98.3 FM.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
2: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: Purai ek ghanta, tinota movies ka superhit geetharu.
5: 3 in 1.
6: Every Saturday, 9 a.m. and Thursday, 6 p.m.
7: Namaskar ani hardik swagat cha. तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
8: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
9: नमस्कार किप्स 98.3 FM।
5: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा। किप्स 98.3 FM।

0: किप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्कुल 10 बजे
3: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
4: Every Monday 5 p.m. and Friday 8 p.m.
5: Karikram, call you time.
4: Hollywood Times, every day, 11 to 12 p.m.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुसीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलिसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939.
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
12: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
3: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
13: Kehi Naulo.
14: Rochak.
13: Ani Achamma Lagne Tathyaharu.
15: Kips 98.3 FM ma Karyakram Radio ma Rochak. Radio ma Rochak.
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा

0: 3FM.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ। फोन 01591335396 98012345 444

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: KIPS FM 98.3 मेगाहर्ज योर कम्पानियन।
3: Chemical X
4: on KIPS 98.3
5: Fog at 98.3
3: Chemical X
4: in

Life-Changing Quotes. आफ्ना सपनाहरूलाई पछ्याउन बन्द नगर्नुहोस्, किनकि सपना साँच्चै साँचो हुन सक्छ। यो भनाई हो सचिन तेन्दुलकरको।

0: किप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्कुल 10 बजे नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on KIPS FM 98.3
3: Countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
4: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on KIPS 98.3 FM.
5: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
9: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
10: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
11: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
12: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ay, haseeno, lo main aa gaya.
4: Swasth Jeevan, Sukhi Jeevan, Halesi Interventional Radiology, IR Clinic, Sadhai Tapai Sangha.
5: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
5: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
8: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तो रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Classic Hindi pop time.
16: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
5: Classic Hindi pop time at KIPS FM 98.3.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: किन आँखों की मस्ती मस्ताने हजार
2: किप्स 98.3 एफएम मा गजल संसार

0: हरेक शनिबार बेलुकी 10 बजे।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is Inbox.

0: life-changing quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स।

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: Kips FM 98.3 presents Pop Hour.
4: Mujhe kaise pata na chala ki tu mainu pyaar.
3: Every Friday 12 p.m.
5: Afri afri afri afri usne jana ki tareef mumkin nahi.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागी गुगल गर्नुहोस्. बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
13: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-012-35-888.
15: You can dance.
16: You can sing. All you gotta do is
17: just tune in.
18: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
19: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
19: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
3: Classic Hindi pop time.
20: Chalne lagi hai hawaye, saagar bhi lehraaye.
3: Classic Hindi pop time at Kips FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा

0: यो हो केप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
3: पूरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरु
4: 3 in 1
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
17: नेपाली सुपर हिट्स

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dip soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

हिप्स 98.3 FM को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709399851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Yoho Kips FM 98.3 MHz
2: Kips 98.3 FM को Bollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: life-changing quotes. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाई हो विलियम शेक्सपियरको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: नेपाली सुपर हिट्स।

0: Connect to my Whirlink and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ
7: Keeps unplugged. Nepali artists, singers haruka unplugged geetharu sunna nachutyaunu hola harek aitbar madhyan 12 baje ra shanibar diuso 4 baje

नमस्कार श्रोता मित्र, स्वागत छ यहाँलाई किप्स अनप्लग्ड को एउटा अर्को नवीनतम एपिसोडमा। तपाईं अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन दैट किप्स यू कुक, किप्स यू अलाइव एन्ड किप्स यू इन्टरटेन्ड। कार्यक्रम किप्स अनप्लग्ड मा तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डको चोइसको डिफरेन्ट अनप्लग्ड सङ्ग्स उहाँहरूकै आवाजमा। हजुर, गायक गायिका वा ब्यान्डहरूले आफ्नो सुरिलो आवाजमा उहाँहरूको चोइसको अनप्लग्ड सङ्ग्सहरू गाएर यहाँहरू समक्ष सुनाउनु हुनेछ आजको यस कार्यक्रम किप्स अनप्लग्डमा। हजुर मित्र, अबको एक घन्टासम्म मलाई साथ दिनुहोला र रमाउनुहोला मिठो मिठो अनप्लग्ड सङ्ग्सहरू सुनेर। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई यहाँले संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। म हुँ आरजे युक्ता। अलराइट, आज यस कार्यक्रममा हामी पहिलो अनप्लग्ड सङ्ग्स सुन्नेछौँ सन्दीप मोक्तानको आवाजमा। हजुर, सन्दीप मोक्तानजीको चोइसको विभिन्न अनप्लग्ड सङ्ग्सहरू अब हामी उहाँकै आवाजमा सुन्नेछौँ। सुन्नुहोला मित्र, म कार्यक्रम किप्स अनप्लग्डमा फेरि पनि आउने नै छु।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
6: 3 in 1
7: every Saturday 9 a.m. and Thursday 6 p.m.
8: कार्यक्रम कलियुग टाइम कलियुग टाइम।
9: Hollywood Times, every day, 11 to 12 p.m.
10: Farki farki, aau chuma, timro manko nazikai. Farki farki, basuma, timro gharko nazikai.
11: Namaskar, ani hardik swagat cha. Tapai sunne hunuhuncha Keeps 98.3 FM.
12: Hajur, namaste, ani swagat cha. Yo, Keeps FM 98.3.
13: Sujala pa, ani gani namaskar. Keeps 98.3 FM.
14: Yo ho, Keeps 98.3 FM. तपाईं सँगको सहयात्रा।
15: Keeps FM 98.3 megahertz presents

0: All right, छोटो कमर्शियल ब्रेक पछि कार्यक्रम किप्स अनप्लग्ड मा उपयुक्त तपाईलाई एकपटक पुनः स्वागत गर्दैछु। स्टेशन हो किप्स एफएम 98.3 मेगाहर्ट्ज। तपाईले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com बाट वा एप हाम्रो पात्रो पनि तपाईले डाउनलोड गरेर हामीलाई सुन्न सक्नुहुन्छ किप्स एफएम सर्च गरेर। ओके श्रोता मित्र, यस कार्यक्रममा तपाईँले विभिन्न आर्टिस्ट वा ब्यान्ड्सहरूको चोइसको विभिन्न अनप्लग्ड सङ्ग्सहरू उहाँकै आवाजमा सुन्न सक्नुहुन्छ। सो ओके, अब यस कार्यक्रममा हामी अनप्लग्ड सङ्ग्सहरू सुन्नेछौँ मेनुका राईको चोइसको उहाँकै आवाजमा। ओके मित्र, सुन्नुहोला र उहाँको सुरिलो आवाजमा विभिन्न अनप्लग्ड सङ्ग्सहरू पछि म युक्ता फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु।
1: दुई दिने जिन्दगीमा रमाइलो यो भेटमा भुलिदेऊ सारा, आँखैले बोलिदेऊ नजरले खोलिदेऊ

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
10: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
11: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रॉल न्यूज मात्र KIPS FM 98.3 MHz मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
12: KIPS 98.3 FM, your companion.
13: KIPS FM 98.3 MHz presents

ओके हाम्रो सेकेन्ड ब्रेक पछि म युक्ता फेरि पनि उपस्थित भइसके कार्यक्रम किप्स अनप्लग्डमा. यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न आर्टिस्टले गाउनु भएको विभिन्न अनप्लग्ड सङ्ग्स. स्टेसन हो किप्स एफएम 98.3 मेगा हर्ट्स. अल राइट, सो अब कार्यक्रममा हामी फेरि पनि अर्को एउटा गायकले नै गाउनु भएको अनप्लग्ड सङ्ग्सहरू सुन्नेछौँ. अब हामी सुन्नेछौँ गायक ईश्वर मगियाको आवाजमा अनप्लग्ड सङ्ग्स. इन्जोय.

0: Lucky, that was Unplugged Songs by singer Ishwar Magia. Alright, Shrota Mitra, Karikram Keeps Unplugged ko hami antim antim charan ma aai pugi sakeko chhau. Aajako yo karyakram yahalai kasto lagyo ta kripya hamlai likhera pathaunu hola hamro Facebook page ma. Facebook page ko address raheko chha facebook.com/keepsfm. Ra sathsathai mitra ma tapailai yo pani bhanna chahanchu ki यदि तपाई पनि सिंगर हुनुहुन्छ वा तपाईको पनि ब्यान्ड छ र तपाईले यस कार्यक्रम मार्फत अनप्लग सङ्ग्स हाम्रो श्रोतामा सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला. सम्पर्क गर्नको लागि तपाईले हाम्रो फेसबुक पेज मार्फत गर्न सक्नुहुन्छ. फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/keepsfm. अलराइट श्रोता मित्र, हाम्रो फेसबुक पेजलाई लाइक अवश्य गर्नुहोला र इन्स्टाग्राम पेजमा पनि हामीलाई फलो गर्नुहोला. ओके, सो यति भन्दा भन्दै अब म युक्ताको पनि कार्यक्रम किप्स अनप्लग्डबाट बिदा माग्ने बेला भइसकेको छ. सो बाई बाई.
1: लाइफ चेन्जिङ कोट्स. कसैलाई हराउनु सजिलो हुन्छ, तर कसैलाई जित्नु त्यो धेरै गाह्रो हुन्छ. यो भनाई हो एपीजे अब्दुल कलामको.
2: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
1: किप्स एफएम 98.3 मेगाहर्ज प्रेजेंट्स टॉप 20 बॉलीवुड काउंटडाउन शो.
3: एवरी सैटरडे 10 एएम, मंडे 6 पीएम एंड फ्राइडे 2 पीएम.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: यो हो KIPS 98.3 FM तपाई सँगको सहयात्रा
1: Best romantic Hindi song.
2: तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
1: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
3: कुछ बाकी मैं सबसे वो लैला मांगू ज़माने से रब से वो लैला कब से मैं तेरा हूं कब से तू मेरी लैला
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-3512
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: बाबु पानीको बिल तिरिदे ल
11: ल तिरिदे
12: बाबु बत्तीको बिल तिरिदे आज
11: ल ल तिरिदे
10: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
11: ल त्यो पनि तिरिदे
10: तर सबै कुरा यति छिटै कसरी तिरिस
11: किनकि मसँग हाम्रो पात्र छ
12: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
11: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: पूरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू
0: 3 in 1
2: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
3: फूल को डाले डाले मा तिम्रो रूप को लाले
4: नेपाल चलचित्र का सदाबहार गीतहरू
5: मेरो निन्द्रा भोकर तिर्खा रात रजीना किन छोरे
4: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
6: Swastha Jeevan, Sukhi Jeevan, Halesi Interventional Radiology, IR Clinic, Sadhai Tapai Sangha.
7: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
10: सम्पर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
11: यू कैन डांस
12: You can sing. All you gotta do is
13: just tune in.
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
9: Best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.
10: This is KIPS 98.3 FM, your companion. Mix Max at night.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz, your companion. Just tune in.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: FM 98.2 MHz 저뜨는
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-34-44
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
7: के भयो बोलादै के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: केही नौलो
13: रोचक
12: अनि अचम्म लाग्ने तथ्यहरू
14: किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
13: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा
15: KIPS 98.3 FM, your companion.
16: KIPS FM 98.3 presents What's Trending? What's Trending?
17: Hello friends, welcome back to the program What's Trending after that break. Right now you are tuned into station KIPS FM 98.3 MHz, the radio station which you can listen to worldwide from our online address kipsfm.com and also from app Hamro Patro. I am RJ Yukta. In this program, we are listening to new trending songs and also I'm giving out some information about those songs. Now, let's listen to one more trending song. The song that we'll be listening to now is Cowgirl. The song is by Shaboozey. This was released on June 5. So Shaboozy has dropped a new single along with a cinematic music video for the track. The video, directed by Shaboozy and Logan Mees, stars Summerhouse Ciara Miller as a woman seeking revenge in the Old West. Shaboozy explained in a statement, "It explores so many themes, as many timeless westerns have, revenge, redemption, and romance through the eyes of a protagonist, looking to challenge everything she once thought true about her world."

0: life-changing quotes. हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो। सफल हुने सबैभन्दा निश्चित तरिका भनेको फेरि एकपटक प्रयास गर्नु हो। यो भनाइ हो थोमस एडिसनको।
1: फुलको डाली डालीमा तिम्रो रूपको लाली।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्रा तिर्खा रात रजिनाको किन छोडेको।
2: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Tips Most Wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरु र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 9851178 5117039 9851177039
5: Stay connected with your favorite station Keeps FM 98.3 MHz
6: Join our community on Facebook for the latest updates and all the music you love
5: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
10: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01 42 35 888 98 012 35 888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर
17: मुझे कैसे पता न चला कि तू मेनू प्यार
0: एवरी फ्राइडे 12 पीएम

0: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
2: बलिउड गोल्डन हिट्स

0: This is
1: Hits 98.3 FM, your companion.
2: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: The Vice Sundayununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले साँझको पाँच बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yoho. Music Mazza, music Mazza.
6: हेलो श्रोता मित्र, नमस्ते. स्वागत छ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका गीतहरू र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ म तपाईँको लागि कार्यक्रममा अगाडि राख्ने नै छु. म हुँ यहाँहरूकै होस्ट आरजे युक्ता. किप्स एफएमलाई तपाईँले सुन्न सक्नुहुन्छ संसारभर कहीँबाट पनि कुनै पनि बेला हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. अलराइट श्रोतावृन्द, अब कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु. आजको पहिलो गीतबाट गीत रहेको छ सँगै बाँचौला. यस गीतमा आवाज दिनुभएको छ राजु लामा र शशिका राईले. लिरिक्स इन्दु तामाङको रहेको छ भने म्युजिक र म्युजिक प्रोग्रामिङ गर्नुभएको छ दिवेश राईले.

ओके श्रोता मित्र, हामीले सुन्यौँ गीत सँगै बाचौला राजु लामा र शशिका राईको आवाजमा. अलराइट, अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट. यस गीतको ओरिजिनल सिङ्गर हुनुहुन्छ झलकमान गन्धर्व, लिरिक्स पनि उहाँको नै रहेको छ. यो गीत कभर भर्जन सङ रहेको छ. अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट.

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत बाबरी फूलको बोट। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। सो यस सेगमेन्टमा आज गीत परेको छ ओके छ त। यस गीतको सिङ्गर, राइटर र प्रड्युसर हुनुहुन्छ जे अथर नै, मिक्सिङ मास्टरिङ पनि उहाँले नै गर्नुभएको छ। अलराइट, अब हामी सुन्नेछौँ गीत ओके छ त। र गीतपछि म लिनेछु एउटा छोटो ब्रेक, ब्रेकपछि म कार्यक्रम म्युजिक माझमा फेरि आउनेछु र अरू पनि थुप्रै गीतको साथ म आउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज सुन्दै रहनुहोला।

0: Sunday Unja Tips 98.3 FM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इँटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री

0: मलिकु धादिङ फोन 01-591-3596-98012-35-444।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: नेपाली सुपर हिट्स।

0: हिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: वेलकम ब्याक श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. किप्स एफएम 98.3 MHz, युर कम्पानियन. तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत, वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. र हामीलाई तपाईँले फलो गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज, टिकटक र इन्स्टाग्राममा पनि. हाम्रो स्टेसन आइडी रहेको छ kipsfm 98.3 MHz. म हुँ आरजी युक्ता. अब कार्यक्रममा अर्को एउटा सेगमेन्टको पालो भइसकेको छ. सेगमेन्टको नाम रहेको छ इन्फो बज. सो इन्फो बजमा एक आर्टिस्टको इन्फर्मेसन लिएर हाम्रो आरजे जेसिका अरियाल आउनु भएको छ. को आर्टिस्ट हुनुहुन्छ र उहाँको इन्फर्मेसन अब हामी सुन्नेछौँ जेसिकाको नै आवाजमा.
2: हेलो हेलो, तपाईँलाई फेरि पनि स्वागत छ एउटा छोटो मिठो ब्रेक पछि. स्टेशन किप्स एफएम 98.3 MHz, द रेडियो अफ न्यू जेनेरेसन. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत, वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब पालो भएको छ हाम्रो सेगमेन्ट इन्फो बजको. इन्फो बजमा हामी पुराना लेजेन्डरी म्युजिक आर्टिस्टको बारेमा कुराकानी गर्ने गर्दछौँ, र आज हामी कुरा गर्दैछौँ नेपाली सङ्गीतका अत्यन्त प्रिय गायक अरुण थापाको जीवन र साङ्गीतिक यात्राबारे. आज हामी अरुण थापाका गीतहरू सुन्छौँ, गुनगुनाउँछौँ र कहिलेकाहीँ आफ्नै लाइफसँग जोडेर हेर्छौँ. तर एउटा समय थियो जति बेला अरुण थापा नेपाली सङ्गीतका चर्चित गायक होइन, नेपाल ब्याङ्कका एक साधारण कर्मचारी हुनुहुन्थ्यो. कल्पना गर्नुहोस् त, दिनभर ब्याङ्कको काउन्टर, फाइल, ट्रान्जेक्सन, अनि साँझमा एउटा शान्त कोठा जहाँ मन भने म्युजिकमा हराइरहेको हुन्छ. सायद त्यति बेला उहाँ आफैले पनि सोच्नु भएको थिएन होला एक दिन उहाँका गीतहरू नेपाली सङ्गीत का एभरग्रीन क्लासिक्स बन्ने छन् भनेर. अरुण थापाको जीवन यात्रा भारतको कलकत्ताबाट सुरु हुन्छ. सन् 1952 जन्मिनु भएका उहाँ सानैमा परिवारसँग काठमाडौँ आउनुभयो. पछि अध्ययनका लागि दार्जिलिङ पुग्नुभयो, जहाँ सङ्गीत प्रतिको रुचि अझ गहिरो हुँदै गयो. तर सङ्गीत मात्रै उहाँको बाटो थिएन, पढाइ, जिम्मेवारी अनि भविष्यको अनसर्टेनिटी बीच उहाँले नेपाल ब्याङ्क लिमिटेडमा काम पनि गर्नुभयो. तर एउटा कुरा चाहिँ स्थिर थियो, उहाँको मन सङ्गीततिरै फर्किरहन्थ्यो. त्यही सङ्गीत प्रतिको लगावले उहाँलाई बिस्तारै श्रोतामा चिनाउन थाल्यो, र अन्तत एउटा गीत आयो जसले उहाँको पहिचान नै बदलिदियो. सन् 1971 रेडियो नेपालबाट प्रसारण भएको जति माया लाए पनि अरुण थापाको पहिलो रेकर्ड गरिएको गीत. रोचक कुरा के छ भने, यही गीत पछि गएर उहाँकै सबैभन्दा पहिचान बनाउने गीतमध्ये एक बन्यो. त्यसपछि आए अरू गीतहरू, भुलु भुलु लाग्यो मलाई सपनीमा, म रोए पनि तिमी हाँसिदिनु, ऋतुहरूमा तिमी, चोट के हो व्यथा के हो. अरुण थापाका गीतहरूमा एउटा विशेष कुरा पाइन्छ, सरल शब्द, मिठो धुन र मन छुने प्रस्तुति. उहाँका धेरै गीतहरू सुन्दा श्रोताले आफ्नै जीवनका अनुभवहरू भेट्टाउँछन्. सायद यही कारणले उहाँका गीतहरू आज पनि पुराना लाग्दैनन्. साङ्गीतिक यात्राका क्रममा उहाँले दुई चर्चित आल्बम्स पनि दिनुभयो, अरुण र द बेस्ट अफ अरुण. यी एल्बम्सले उहाँका गीतहरूलाई अझ धेरै श्रोतासम्म पुर्यायो र उहाँलाई एउटा स्थापित स्वरको रूपमा चिनायो. तर जीवन सधैँ सरल रहेन, उहाँले स्वास्थ्य समस्याहरूसँग पनि सङ्घर्ष गर्नुभयो. तर सङ्गीत प्रतिको समर्पण भने अन्तिम समयसम्म पनि रहिरह्यो. सन् 1999 अरुण थापा हामीबाट टाढिनुभयो, तर उहाँको आवाज त्यो भने टाढा भएन, किनकि केही आवाजहरू शरीरसँग मात्र होइनन्, हाम्रा सम्झनाहरूसँग बाँचेका हुन्छन्। र आज हामी बजाउन गइरहेको गीत जति माया लाए पनि केवल एउटा लोकप्रिय गीत मात्र होइन, यो त्यही पहिलो गीत हो जसले एक ब्याङ्क कर्मचारीलाई नेपाली सङ्गीतको इतिहासमा अमर नाम बनायो. यो गीतका सिङ्गर हुनुहुन्छ अरुण थापा भने, म्युजिक पनि अरुण थापाले नै दिनुभएको छ, लिरिसिस्ट हुनुहुन्छ विनोद गौचन. अब सुन्छौँ अरुण थापाकै आवाजमा जति माया लाए पनि.

All right, कार्यक्रम इन्फोबल्समा हामीले गायक अनुन थापाको बारेमा केही इन्फर्मेसन सुन्यौं र वहाँकै आवाजमा एक सुमधुर गीत पनि सुनिसक्यौं। ओके, अब कार्यक्रमलाई फेरि पनि अगाडि बढाउँ। हामी अर्को एउटा गीतबाट नै हामी अब सुन्नेछौँ गीत मुभी लाली बजारबाट मै राम्री छुतनी। यस गीतको लिरिसिस्ट कम्पोजर हुनुहुन्छ प्रकाश सापुत। वोकल दिनुभएको छ दीपिका बयम्बु मगरले। म्युजिक प्रडक्सन मिक्सिङ मास्टरिङ गर्नुभएको छ श्याम श्वेत र शैलीले र कोरस वोकल्स दिनुभएको छ रञ्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिके र गोविन्द अन्नेकले। ओके श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र फेरि पनि कार्यक्रम म्युजिक मजामा अर्को एउटा ब्रेकको पालो आउनेछ। ब्रेकपछि म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु र मसँग अरू पनि गीतहरू रहेका छन् जुन म तपाईँको लागि राख्ने नै छु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: व्हाट्स द सिक्रेट टु सक्सेस
4: सिम्पल से यस टु रेडियो एडभर्टाइजिंग
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: Natalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भञ्जाङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: पुरै 1 घण्टा तीनवटा मुभीज का सुपरहिट गीतहरु
5: 3 इन 1
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
6: Kaun mera, mera kya to lage?
7: Best romantic Hindi songs.
8: Tujh mein rab dikhta hai, yaara main kya karun? Tujh mein rab dikhta hai, yaara main kya karun?
7: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
9: Tapai Sunday Hununsa.
10: K
9: E
10: E
9: B
10: S
11: Kips 98.3 FM, your companion.
5: Kips 98.3 FM, yoho. Music Mazza. Music Mazza.
12: वेलकम ब्याक श्रोता मित्र ब्रेकपछि म युक्ता फेरि पनि आइसके कार्यक्रम म्युजिक मजामा हजुर यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो गीतहरू स्टेशन तपाईँ ट्युन्ड इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगा हर्ट्स रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड अब फेरि पनि कार्यक्रममा म तपाईँको लागि राख्न चाहँदैछु अर्को एउटा रमाइलो गीत गीत रहेको छ माया बेमानी हातको बिडी यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र मेलिना मैनालीले लिरिक्स रहेको छ भोजराज खतिवडाको कम्पोजर यस गीतको हुनुहुन्छ प्रबलदीप विश्वास म्युजिक अरेन्जर हुनुहुन्छ रूपम सिंह गुरुङ मिक्सिङ मास्टरिङ रहेको छ किशन श्रेष्ठको

फिमेल श्रोता मित्र हामीले सुन्यौं गीत माया बेमानी हातको बिडी सिंगर्स कमल खत्री र मेलिना मैनानीको आवाजमा. अलराइट, फेरि हामी अर्को गीत सुन्नेछौ. गीत रहेको छ आँखा भरि आँसु. यो गीत मुभी गौथलीबाट रहेको छ. यस गीतमा आवाज दिनुभएको छ थानेश्वर गौतम र शान्तिश्री परियारले. म्युजिक थानेश्वर गौतमको नै रहेको छ. लिरिक्स दिनुभएको छ भोला रिजालले. अरेन्ज गर्नुभएको छ नारायण डङ्गलले. मिक्सिङ प्री मिक्सिङ कमल थापाको रहेको छ भने मिक्सिङमा स्ट्रिङ रहेको छ श्याम स्वेत र शैलीको.

वेल श्रोता मित्र, हामीले भर्खरै मुभी गौतलीबाट सुन्यौं गीत आँखा भरी आँसु। अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ। कार्यक्रममा अब अन्तिम गीत सुन्ने बेला भइसकेको छ। वेल श्रोता मित्र, अन्तिम गीतको रूपमा आज हामी सुन्नेछौँ सजन राज वैद्यको आवाजमा घुमी फेरि। यस गीतको राइटर र प्रड्युसर पनि हुनुहुन्छ सजन राज वैद्य, मिक्सिङ मास्टरिङ दिवस गुरुङको रहेको छ। अराइट, यो गीत अब तपाईँको लागि राख्दै म युक्ता पनि कार्यक्रम म्युजिक मजाबाट विदा माग्न चाहन्छु। आशा छ तपाईँलाई कार्यक्रम रमाइलो लाग्यो होला र गीतहरू जुन मैले राखे इन्जोय गर्नुभयो होला। अराइट, यति भन्दै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु। हामीलाई फेसबुक, इन्स्टाग्राम र टिकटकमा फलो गर्न नबिर्सिनु होला। स्टेसन आइडी रहेको छ किट्स एफएम 98.3 मेगाहर्ट्ज। ओके, अब यति भन्दै अब हामी छुट्टिन्छौँ। नमस्कार।

Life-Changing Quotes. शिक्षा सबैभन्दा सशक्त हतियार हो जसले संसारलाई परिवर्तन गर्न सकिन्छ। यो भनाई हो नेल्सन मण्डेलाको को।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Excuse me.
7: Non-stop Bollywood mega hits.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: टिप्स 98.3 एफएम मा गजल संसार।
6: मुझसे मिलने शमा जलाकर आज महल में आज
5: गजल संसार।
6: गुम का खजाना तेरा भी है मेरा भी।
3: हर एक शनिवार बिल्की 10 बजे
7: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
8: तपाई सुन्दै हुनुहुन्छ
9: के
8: ई
9: पी
8: एस
10: Tips 98.3 FM, your companion.
11: Excuse me.
12: Non-stop Bollywood mega hits.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Kaiya bali pyar ka dushman hai.
0: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
3: Hey, bachna hai haseeno lo main aa gaya
4: bhaygouni jaun chhode ra jaane lai bhaygouni jaun tarke ra jaane lai
0: keeps unplugged
5: rasta maduma nahi
0: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aja.
13: La. त्यो पनि तिर्दे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
13: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
1: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
18: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits and many more. Tune into Weekly 10. Weekly 10.
19: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
18: on KIPS 98.3 FM.
9: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
19: Every Saturday 10 a.m., Monday 6 p.m., and Friday 2 p.m.
20: This is
21: KIPS 98.3 FM, your companion.
22: Excuse me.
23: Non-stop Bollywood mega hits.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
2: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
1: on KIPS 98.3 FM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागी गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
11: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888.
13: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 MHz. शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
14: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday 7 AM and Thursday 9 PM. Only on KIPS FM 98.3 MHz. Never miss out.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: On Keeps FM 98.3, this is Weekly 10. This week's number 10.
7: Song.
8: Enjoy the show.
7: Artist.
8: Henry Lau.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
6: म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
7: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
8: On Keeps FM 98.3, this is Weekly 10. Segment Classic Choice.
9: Song
10: Uptown Girl
9: Artist
10: Billy Joel

0: किप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: किप 98.3 एफएम योर कम्पानियन
4: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
1: Song
5: Lemonade.
1: Artist
5: Espa.

0: Life-Changing Quotes. एक दिन नराम्रो भयो भन्दैमा जिन्दगी भरि नै नराम्रो हुन्छ भन्ने पनि छैन।
1: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: The Bhai Sunday Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
2: हेलो श्रोता मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम किप्स मोस्ट वान्टेडमा. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेसन किप्स एफएम 98.3 MHz, द रेडियो अफ न्यू जेनेरेसन. र म छु तपाईँको साथमा आज यस कार्यक्रमको आरजे जेसिका. र किप्स मोस्ट वान्टेडमा हामी प्ले गर्ने गर्दछौँ 10 उत्कृष्ट नेपाली गीतहरू. र तपाईँले भने सुन्न सक्नुहुन्छ किप्स मोस्ट वान्टेडमा नेपाली पप सङ्ग्सदेखि लिएर नेपाली आधुनिक गीतहरूसम्म. किप्स मोस्ट वान्टेडमा हामी काउन्ट डाउन गर्ने गर्दछौँ नम्बर 10 नम्बर 1 नेपाली गीतहरूको. अब भने तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब भने ढिला नगरी लागौँ हामी हाम्रो नम्बर 10 गीततर्फ. नम्बर 10 रहेको छ गीत मखमली बाई द हुलाकी. अब सुनौ गीत मखमली.
8: Kips Most Wanted नम्बर 10.

0: भर्खरै हामीले सुन्यौँ नम्बर 9 को सङ, अब भने लागौँ हामी नम्बर 8 को सङ तर्फ. नम्बर 8 मा रहेको छ गीत चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ सौगात श्री अनुरागीले भने, अरेन्जर हुनुहुन्छ विष्णु तामाङ भने, मिक्स मास्टर गर्नुभएको छ कुमार सानोपुनले. अब सुनौ नम्बर 8 मा गीत चिसो चिसो झरी.
1: Kids must want it number 8.

0: भर्खरै हामीले नम्बर 8 को गीत पनि सुनिसकेका छौँ, अब भने लागौँ हामी नम्बर 7 को गीततर्फ. नम्बर 7 मा रहेको छ गीत टुक्राएर मेरो माया बाई मेलिना राई, जसलाई लिरिक्स दिनुभएको छ सुजन कोइरालाले, म्युजिक दिनुभएको छ ऋषि निरौलाले, भने म्युजिक अरेन्जर हुनुहुन्छ विशाल निरौला, मिक्स मास्टर भने गर्नुभएको छ कुमार राणाले. अब सुन्छौँ हामी नम्बर 7 मा गीत टुक्राएर मेरो माया मेलिना राईको आवाजमा.
1: Gift Most Wanted number 7.

0: अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सेगमेन्टको, र फर्स्ट सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक। फ्ल्यासब्याकमा हामी प्ले गर्ने गर्दछौँ पुराना पुराना चर्चित गीतहरू, र यो विक फ्ल्यासब्याकमा रहेको छ गीत धेरै चोटि मरे म त बाई शिव परियार। यो सेगमेन्ट पछि भने हामी लिनेछौँ एउटा छोटो मिठो ब्रेक, त्यसपछि म जेसिका फेरि पनि मिठा मिठा गीत लिएर आउने नै छु। टिल देन किप लिसनिङ टु किप्स एफएम 98.3 MHz। अब भने हामी सुन्छौँ फ्ल्यासब्याकमा गीत धेरै चोटि मरे म त शिव परियारको आवाजमा।
1: Flashback.

0: Yoho Kips FM 98.3 MHz.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरु.
0: 3 in 1.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुसीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुन इटा राम्रो होला
9: अरु होइन ए सी लाइट ब्रिक नै रोज्नु

0: एएलसी लाइट बिग नै
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
0: वाह मैले खोजेको जस्तै रहेछ
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एएलसी लाइट बिग फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
10: Babu, पानीको बिल तिरिदे ल
11: ल तिरिदे
12: बाबु बत्तीको बिल तिरिदे आज
11: ल ल तिरिदे
10: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
11: ल त्यो पनि तिरिदे
10: तर सबै कुरा यति छिटै कसरी तिरिस
11: किनकि मसँग हाम्रो पात्र छ
12: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
11: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

वेलकम ब्याक श्रोता मित्र आफ्टर फर्स्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज र म छु तपाईँको साथमा जेसिका, कार्यक्रम किप्स मोस्ट वान्टेडको आरजे. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. हामीलाई हाम्रो सोसल मिडिया इन्स्टा, फेसबुक, टिकटकमा पनि फलो गर्न नबिर्सिनुहोला. हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. अब भने ढिला नगरी हामी लागौँ हाम्रो नम्बर 6 को सङ तर्फ. नम्बर 6 मा रहेको छ गीत सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. यो गीतमा लिरिक्स दिने, म्युजिक दिने र ऱ्याप गर्ने काम गर्नुभएको छ जगत तिरुवाले भने अरेन्जिङ र मिक्स मास्टरिङ गर्नुभएको छ जीवन बाडुले. अब सुनौ नम्बर 6 मा गीत सिटी.

0: भर्खरै हामीले एलिना चौहान र राहुल श्रेष्ठको स्वरमा सुन्यौँ गीत सिटी बजाउँदै। अब भने लागौँ हामी नम्बर फाइभको गीततर्फ। नम्बर फाइभमा रहेको छ गीत प्यारी भाइ बियन्ड ब्रिजेस एन्ड अ बुदर रियल म्यान। कम्पोजर र लिरिसिस्ट हुनुहुन्छ बियन्ड भने मिक्स मास्टरिङ गर्नुभएको छ ब्रिजेस श्रेष्ठले। अब सुन्छौँ प्यारी।
1: गिफ्ट मोस्ट वान्टेड नम्बर फाइभ।

0: Now moving on to number 4 को song number 4 मा रहेको छ गीत चकमा by Elina Chauhan. यो गीत मा lyricist र music दिने काम गर्नु भएको छ मनी श्रेष्ठले भने arranger र mix master हुनुहुन्छ रिकेश गुरुङ. अब सुनौ Elina Chauhan को आवाजमा गीत चकमा.
1: Gift must wanted number 4.

अल राइट श्रोता मित्र, अब भने हाम्रो सेकेन्ड सेगमेन्ट न्यू पिन्चको पालो भइसकेको छ। न्यू पिन्चमा हामी प्ले गर्ने गर्दछौँ मार्केटमा आएका लेटेस्ट रिलिज भएका गीतहरू। र यो विक मैले न्यू पिन्चमा लिएर आएको छु गीत तिमी यति राम्री छौ कि, जसलाई आवाज दिनुभएको छ प्रमोद खरेल र अन्नु चौधरीले भने लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ विमल अधिकारीले। अरेन्जर हुनुहुन्छ कमल सौराग भने मिक्सिङ र मास्टरिङ गर्नुभएको छ कुमार राणाले। यो गीतपछि भने हामी फेरि पनि लिनेछौँ एउटा छोटो मिठो ब्रेक। ब्रेकपछि म जेसिका फेरि पनि यस्तै मिठा मिठा सुरिला गीत लिएर आउने नै छु। टिल देन स्टेसन भने चेन्ज नगर्नुहोला। अब सुन्छौ गीत तिमी यति राम्री छौ कि न्यू पिन्चको सेगमेन्टमा।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: Keeps FM 98.3 megahertz. Your companion.
7: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
8: Keeps most wanted.

0: All right, भर्खरै हामीले न्यू पिन्चको गीत पनि सुनिसकेका छौँ. अब भने लागौँ हामी हाम्रो नम्बर 3 को सङ्गतर्फ. नम्बर 3 मा रहेको छ गीत केटी फस्यो माया बस्यो, जसलाई आवाज दिनुभएको छ आशिष अविरल र अस्मिता अधिकारीले. भने लिरिसिस्ट हुनुहुन्छ एक नारायण भण्डारी, मिक्सिङ र मास्टरिङ अनि म्युजिक दिने पनि काम गर्नुभएको छ आशिष अविरलले. अब सुनौ नम्बर 3 मा गीत केटी फस्यो माया बस्यो, आशिष अविरल र अस्मिता अधिकारीको आवाजमा.
1: Gifts most wanted number 3.

भर्खरै हामीले सुरिलो गीत आशिष अविरल र अस्मिता अधिकारीको स्वरमा सुनिसकेका छौँ। अब भने हामी लागौँ हाम्रो नम्बर टूको गीततर्फ। नम्बर टूमा यो विक रहेको छ गीत सलल कर्णाली, जसमा भोकलिस्ट हुनुहुन्छ प्रमोद खरेल, भने सपोर्टिङ भोकलमा हुनुहुन्छ सृष्टि बुढा। लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ सुरज थापाले, भने म्युजिक अरेन्जमेन्ट गर्नुभएको छ प्रमोद एन्ड परम्परा र सुरज थापाले। अब सुन्छौ प्रमोद खरेलको आवाजमा सलल कर्णाली।

0: अलराइट, अब फेरि पालो भइसकेको छ मेरो फेभरेट सेगमेन्ट, हाम्रो थर्ड सेगमेन्ट माई चोइसको. माई चोइसमा विकली मैले मलाई मनपर्ने गीत लिएर आउने गरेको छु, र यो विक मैले लिएर आएको छु गीत 21st Love, जसलाई भोको दिनुभएको छ मेलिना राई र शुभ तामाङले. अब सुन्छौँ हामी माई चोइसमा गीत 21st Love.
1: My choice.

life-changing quotes. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रहिआएको छ। यो भनाई हो नेल्सन मण्डेलाको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुबिसु सुरक्षा।
8: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-012-35-888
11: What's the

0: secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
3: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
5: Hollywood Times, every day, 11 to 12.

0: Life-Changing Quotes. कडा परिश्रम गर्नुहोस्, दयालु रहनुहोस्, सबै चीज राम्रो हुँदै जानेछन्। यो भनाई हो कोनन ओब्रायनको।
1: Kips FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz, your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. Location ko lagi Google garnu hos. Battery Shop New Kathmandu.

0: Are listening to Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत सङ्गीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।